श्रोताले लोकगीत सुन्नुभयो नरेन्द्र गुरुङ डेजी बराइली अनि साथीहरूको स्वरमा रगिलो प्रस्तुति रहेको छ आधुनिक गीतको जसमा राजेन आलेको स्वरमा सुनाइरहेछौँ शब्द रहेको छ दुष्यन्त रामुदामुको अनि सङ्गीत बेनु बम्जनको

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आज आन्ध्र प्रदेशको केन्द्रीय विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन विशाखापट्टनम पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मनको संकल्प विचार अनि भावनाहरू एकरूप भए प्रत्येक प्रयास सफल हुने बताउनु भएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज कृषि क्षेत्रको विकास बिना विकसित भारतको सपना पूरा हुन नसक्ने बताउनु भएको छ। झारखण्ड, कर्नाटक र महाराष्ट्रमा आजदेखि मतदाता सूची विशेष गहन पुनरीक्षण एसआईआर सुरु भएको छ र मौसम विभागले आगामी दुई दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्नाटक, कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आज आन्ध्र प्रदेशको केन्द्रीय जनजातीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन विशाखापट्टनम पुग्नु भएको छ। उहाँको स्वागत आइएनएस देगामा आन्ध्र प्रदेशको राज्यपाल एस अब्दुल नजीरले गर्नुभयो। यस अवसरमा धेरै जनप्रतिनिधि अनि वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज जब मनको संकल्प विचार

0: योजनाहरू एकरूप हुन्छ तब प्रत्येक प्रयास सफल हुँदछ भनी बताउनु भएको छ। प्रधानमन्त्रीले सोसियल मिडियामा संस्कृत सुभाषितम साझा गर्नुहुँदै यो कुरा बताउनुभयो। श्री मोदीले नागरिकहरूसित एकताको साथमा अघि बढ्ने अनि भारतवर्षका सबै लक्ष्यहरूलाई मिलेर प्राप्त गर्ने आग्रह गर्नुभएको छ। गृहमन्त्री अमित शाह अनि रक्षा मन्त्री राजनाथ सिंहले आज सिख धर्मको छैटौं गुरु गुरु हरगोविन्द साहिबजीको प्रकाश पर्वको अवसरमा हार्दिक शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री शाहले धर्म संस्कृति अनि मानवीय मूल्यहरूको रक्षाको लागि सन्त सैनिक परम्पराको आधार राख्नको लागि गुरु हरगोविन्द साहिबजीको प्रशंसा गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले दुईवटा तलवार धारण गरी गुरु हरगोविन्द साहिबजीले आध्यात्मिकता साथै अन्याय विरुद्ध निडरतासित खडा हुन आस्थाको अभिन्न अङ्ग हो भने प्रदर्शित गर्नुभएको बताउनुभयो। गुरु हरगोविन्द साहिबजीका शिक्षाहरूले मानिसहरूलाई धर्मको रक्षा गर्न, पीडितहरूको सेवा गर्न, मातृभूमिको रक्षा गर्न अनि सत्यको मार्गमा अडिग रहनका लागि प्रेरित गरिरहने मन्त्रीले बताउनुभयो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा आज सरकारले देशमा स्वास्थ्य सेवा अवसंरचना तथा कुशल चिकित्सा मानव संसाधन दुवैलाई सुदृढ पार्नेमाथि समान रूपले जोड दिएको बताउनुभयो। नयाँ दिल्लीमा इन्स्टिट्युट अफ लिभर नी एन्ड बिलियरी सायासेस आईएलबीएसको 10 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, आईएलबीएस जस्ता संस्थानले देशको स्वास्थ्य सेवा सुदृढ बनाउनमा अग्रणी भूमिका निभाइरहेको छ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सेवा अवसंरचना अनि कुशल मानव संसाधन दुवैको विकासमाथि ध्यान केन्द्रित गरिरहेको बताउनुभयो। चिकित्सा शिक्षाको विस्तारमाथि प्रकाश पार्नुहुँदै श्री नड्डाले भन्नुभयो, 20 शताब्दीको अन्तसम्म भारतमा मात्र एउटा एम्स थियो। उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको कार्यकालमा 6 नयाँ एम्सको स्थापना साथै एम्सको विस्तार सुरु भएको अनि वर्तमान सरकारले देशभरि यस नेटवर्कको विस्तार गरेको बताउनुभयो। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज कृषि क्षेत्रको विकास बिना विकसित भारतको सपना पूरा हुन नसक्ने बताउनु भएको छ। हरियाणाको हिसारमा खेत बचाओ अभियानको समापन समारोहलाई सम्बोधित गर्दै श्री चौहानले भन्नुभयो, सरकार एक मोबाइल एप विकसित गर्न काम गरिरहेको छ जसले माटो अनि त्यसमा आवश्यक उर्वरकको मात्राबारे जानकारी प्रदान गर्दछ। उहाँले भन्नुभयो, किसानहरूले माटोमा उपज बनाए राख्न आफ्नो खेतमा उर्वरकहरू अनि कीटनाशकहरूको सन्तुलित उपयोग गर्ने आग्रह गर्नुभयो।
1: जितनी जरूरत है जिन तत्वों की आवश्यकता वही डालें। अत्यधिक केमिकल फर्टिलाइजर के उपयोग से हमारी धरती बीमार हो रही है, हमारी मिट्टी खराब हो रही है और उसमें उत्पादित जो फल सब्जी और अनाज है उसके कारण कई तरह की बीमारियां मानव शरीर में भी घर कर रही है। अलनीनो का प्रभाव यहां भी है, बारिश नहीं हो रही है, तो इस प्राकृतिक संतुलन को हमको बना के रखना पड़ेगा ताकि हमारी धरती सुरक्षित रहे व हम भी सुरक्षित रहेंगे।
0: उहाँले किसानहरूलाई जैविक खेती अपनाउन सल्लाह दिनुभयो। श्री चौहानले भन्नुभयो, सरकार अलनिनो प्रभावको कारण कम वर्षाको प्रभावलाई प्रबन्धित गर्ने तरिकाहरूमा विचार गरिरहेको छ। उहाँले भारतको कृषि क्षेत्रमा क्रान्ति ल्याउने अनि देशको खाद्यान्न भण्डारलाई पर्याप्त बनाइराख्न हरियाणाका किसानहरूको योगदानको सराहना गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार सुन्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। झारखण्डमा आजदेखि मतदाता सूचीको विशेष गहन पुनरीक्षण SIR सुरु भएको छ। यस अन्तर्गत बुथ स्तरीय अधिकारी BLOहरूले घर घर गएर गणना प्रपत्र वितरित गर्नेछन्। यसरी नै कर्नाटकमा पनि आजदेखि घर घर मतदाता गणना सुरु भएको छ। ब्लक स्तर अधिकारी BLOहरूले विशेष गहन पुनरीक्षण SIR अन्तर्गत घर घर गएर गणना सुरु गरेका छन्। यस कार्यको लागि राज्यका सबै 31 जिल्लाका निर्वाचन कार्यालयमा 59,000 भन्दा अधिक बुथ स्तर अधिकारी तैनात गरिएको छ। 4 अतिरिक्त जिल्ला निर्वाचन अधिकारी, 224 मतदाता पञ्जीकरण अधिकारी, 336 सहायक मतदाता पञ्जीकरण अधिकारी र 7,556 BLO पर्यवेक्षक पनि यस पुनरीक्षण प्रक्रियामा सामेल छन्। महाराष्ट्रमा पनि आजदेखि मतदाता सूचीको विशेष गहन पुनरीक्षण SIR

0: अभियान सुरु भएको छ बुथ स्तरीय अधिकारी बीएलओ हरूले घर घर गएर मतदाता रेकर्डलाई अपडेट गर्नका लागि सत्यापन अभियान सुरु गरेको छ एक महिनासम्म चल्ने यो अभियान 29 जुलाईसम्म जारी रहनेछ सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले आज भारतीय सेनाले आफ्नो शक्ति कुनै एक व्यक्तिबाट नभएर आफ्नो सैनिकहरू कमान्डरहरू पूर्व सैनिकहरू उनीहरूका परिवारहरू अनि देशका नागरिकहरूको अटुट विश्वासबाट प्राप्त गर्दछ भनी बताउनु भएको छ जनरल द्विवेदीले आज नयाँ दिल्लीमा सेना प्रमुखको पदबाट सेवानिवृत्तको अवसरमा यो कुरा बताउनुभयो उहाँले चार दशकभन्दा अधिक समयसम्म भारतीय सेनामा सेवा गर्न उहाँको लागि ठूलो सौभाग्य रहेको कुरामाथि जोड दिनुभयो जनरल द्विवेदीले भन्नुभयो कि भारतीय सेनाले विगत दुई वर्षमा प्रत्येक शर्मा आफ्नो तत्परता सन्तुलन अनि सतर्कतालाई लगातार बनाइराखेको छ उहाँले भन्नुभयो भारतीय सेनाले राष्ट्रिय सुरक्षासित जोडेका सबै मामलाहरूमा स्पष्ट उद्देश्य अनुशासन अनि जिम्मेदारीको भावनाको साथमा आफ्नो कार्यहरूलाई प्रभावी ढङ्गमा पूर्ण गरेको छ
1: अपने उत्कृष्ट कार्यों से समूचे विश्व में भारतवर्ष का परचम लहराया चाहे वह कांगो के घने जंगल हो या वेनेजुएला की भूकंपग्रस्त भूमि उत्तरी सीमाओं पर ऑपरेशन स्नो लेपर्ड के तहत हमारी तैनाती मजबूती और सतर्कता से रही पश्चिमी मोर्चे पर भी सेना ने अपने दायित्वों का निर्वहन पूरी गंभीरता और संयम के साथ किया ऑपरेशन सिंदूर इसका ज्वलंत उदाहरण है
0: उहाँले यस अवधि सेना नौसेना अनि वायुसेना बीच तालमेलले साझा दृष्टिकोण आपसी विश्वास अनि असल समन्वयसित मिलेर काम गरेको कुरामाथि जोड दिनुभएको छ नयाँ सेना प्रमुख जनरल धीरज सेठलाई जिम्मेदारी सुम्पिनुहुँदै जनरल द्विवेदीले जनरल सेठ एक अनुभवी सैनिक तथा सक्षम नेता रहेको बताउनुभयो आफ्नो विदाई समारोह अन्तर्गत सेना प्रमुख द्विवेदीले नयाँ दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकमा पुष्पाञ्जली अर्पण पनि गर्नुभयो युरो ब्याङ्कले ग्रिसदेखि भारतमा सीमापार धन हस्तान्तरणको लागि युपिआई सेवा सुरु गरेको छ यो पहल ब्याङ्क अनि नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडको रणनैतिक सहयोगको भाग हो वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले सोसियल मिडिया पोस्टमा भन्नुभयो कि युरो ब्याङ्कमा सेवाहरूको उद्घाटन भारतको डिजिटल भुक्तान पारिस्थितिकी तन्त्रको वैश्विक विस्तारमा अझ एक महत्त्वपूर्ण माइलखुट्टी हो उहाँले भन्नुभयो ग्रिसमा युपिआई सुरु हुनदेखि ग्राहकले तुरन्तै सुरक्षित अनि निर्वाध रूपले धन हस्तान्तरण गर्न सक्नेछन् यसद्वारा लेनदेन लागत पारम्परिक हस्तान्तरण लागतको तुलनामा धेरै कम्ती भएको छ मौसम विभागले आगामी दुई दिनका लागि उत्तर प्रदेश बिहार मध्य महाराष्ट्र तटीय कर्नाटक कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ अन्त्यमा मुख्य समाचार पुनः एकचोटि राष्ट्रपति द्रौपदी मुर्मू आज आन्ध्र प्रदेशको केन्द्रीय विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन विशाखापट्टनम पुग्नु भएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले आज मनको संकल्प विचार अनि भावनाहरू एक रूप भए प्रत्येक प्रयास सफल हुने बताउनु भएको छ झारखण्ड कर्नाटक र महाराष्ट्रमा आजदेखि मतदाता सूची विशेष गहन पुनरीक्षण SIR सुरु भएको छ र मौसम विभागले आगामी दुई दिनका लागि उत्तर प्रदेश बिहार मध्य महाराष्ट्र तटीय कर्नाटक कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ अहिलेलाई समाचार पूरा भयो
2: सुजिता खातीको स्वरमा यो लोकगीत जसमा शब्द संकलन कालो सिंह र नपरिसाउने संगीत महेश्वर लामाको

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक भूपेन्द्र शर्मा विशेष प्रधानमन्त्रीको स्पेसल भ्रमण आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी प्रधानमन्त्री नरेन्द्र मोदीले सेसल्सका राष्ट्रपति डाक्टर पेट्रिक हर्मनीको निमन्त्रणामा 27 देखि 29 जुन 2026 सेसल्सको राजकीय भ्रमण गर्नुभयो। प्रधानमन्त्री 28 जुन 2026 सेसल्सको स्वतन्त्रताको 50औं वार्षिकोत्सव समारोहमा पनि विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभयो। प्रधानमन्त्री मोदीको सेसल्सको यो दोस्रो भ्रमण थियो। उहाँले अन्तिम पटक 2015 सेसल्सको भ्रमण गर्नुभएको थियो। माहेको भिक्टोरिया स्थित विमानस्थलमा प्रधानमन्त्री मोदीलाई राष्ट्रपति हर्मनीले न्यानो स्वागत गर्नुभयो। सेसल्सका धेरै गण्यमान्य व्यक्तिहरू र भारतीय समुदायका सदस्यहरू पनि स्वागत समारोहमा सामेल भए, जसमा दुई देश बीचको आम मानिसहरू बीचको बलियो सम्बन्धलाई प्रतिबिम्बित गर्ने जीवन्त सांस्कृतिक प्रदर्शनहरू समावेश थियो। प्रधानमन्त्री मोदीले पहिलो आधिकारिक कार्यक्रममा सेसल्स राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण समारोहमा भाग लिनुभयो, जहाँ उहाँले दुर्लभ र प्रतिष्ठित कोको डे मेयर पामको बिरुवा रोप्नु भएको थियो। यस कार्यक्रममा राष्ट्रपति हर्मनी पनि सामेल हुनुभएको थियो। यस रोपण समारोहले भारतको एक पेड माके नाम पहल र

त्यसको हरितीकरणको लागि स्वतन्त्रता दिवस अभियानलाई एक साथ ल्यायो, जसले दिगो विकासको लागि दुई देशहरूको साझा प्रतिबद्धतालाई जोड दियो। बगैँचामा दुवै नेताहरूले विशाल अल्डाब र कछुवाको पनि अवलोकन गर्नुभयो। अल्डाब र कछुवा सिसल्सको स्थानीय जीव हो र ग्रहमा सबैभन्दा ठुलो र सबैभन्दा लामो समयसम्म बाँच्ने कछुवा प्रजातिहरूमध्ये एक हो। सिसल्सले यसअघि दुई देशबीचको विशेष मित्रताको प्रतीकको रूपमा भारतलाई अल्डाब र कछुवा उपहार दिएको थियो। एक विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले सिसल्स सरकारलाई उपहारको रूपमा राष्ट्रपति हर्मिनीलाई द्रुतगति पोत लेस पावर हस्तान्तरण गर्नुभयो। यसका साथै 10 युटिलिटी गाडी, 5 थान लेजर रेडियल बोट र 6 एम्बुलेन्स हस्तान्तरण गरिएको थियो। यसले सेसल्सको समुद्री सुरक्षा र रक्षा क्षमतालाई बढाउनेछ। राष्ट्रपति हर्मनीले प्रधानमन्त्रीको सम्मानमा एक भोजको आयोजना गर्नुभयो, जसमा दुई नेताहरूले भारत र सेसल्स बीचको दृढ साझेदारीलाई बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई दोहोर्याए। भारत र सेसल्स बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 पुरा भएको अवसरमा सेसल्सको स्वतन्त्रता दिवस समारोह मनाइएको थियो। यी विशेष अवसरहरूको सम्झनामा भारतीय सशस्त्र बलका टुक्रीहरूले सेसल्सको स्वतन्त्रताको स्वर्ण जयन्तीको अवसरमा आयोजित राष्ट्रिय परेडमा भाग लिएका थिए। भारतीय टुक्रीमा असम रेजिमेन्ट, भारतीय नौसेना र भारतीय नौसेना मार्चिङ ब्यान्डका जवानहरू थिए, जसले दुई देशहरू बीचको लामो समयदेखिको रक्षा साझेदारीलाई प्रतिबिम्बित गर्दछ। उत्सवको एक भागको रूपमा र स्थापित परम्परालाई ध्यानमा राख्दै भारतीय नौसेना जहाजहरू आइएनएस तर्कस, आइएनएस इच्छक पोर्ट भिक्टोरियामा डक गरियो। प्रधानमन्त्री मोदीले मरिससका प्रधानमन्त्री डाक्टर नवीन चन्द्र राम गुलामसित भिक्टोरियामा भेटवार्ता गर्नुभयो। दुवै नेताहरूले सेसल्सको स्वर्ण जयन्ती राष्ट्रिय दिवसको अवसरमा भेट गरेका थिए। नोभेम्बर 2024 प्रधानमन्त्री राम गुलामले पदभार ग्रहण गरे यता प्रधानमन्त्री मोदीको यो चौथो बैठक थियो। दुवै नेताहरूबीच भारत र मरिसस बीच जारी सहयोगका बारेमा छलफल भयो। उहाँहरूले भारतले प्रदान गरेको विशेष आर्थिक प्याकेजको कार्यान्वयनमा भएको प्रगतिको पनि समीक्षा गर्नुभयो। श्री मोदीले मरिससको विकास र प्रगतिलाई भारतले दिएको महत्वलाई जोड दिँदै भन्नुभयो, चलिरहेको द्विपक्षीय परियोजनाहरूले मरिससको स्वास्थ्य सेवा, कनेक्टिभिटी, दिगो विकास र नील अर्थव्यवस्थामा योगदान पुर्याउनेछ। दुवै प्रधानमन्त्रीहरूले भारतको भिजन महासागर र छिमेकी प्रथम नीति अन्तर्गत भारत मरिसस सर्वाधिक रणनीतिक साझेदारीको महत्व र ग्लोबल साउथप्रति उनीहरूको साझा प्रतिबद्धतामाथि सहमति व्यक्त गर्नुभयो। नेताहरूले हिन्द महासागर क्षेत्रमा आपसी विकास र शान्ति, स्थिरता र समृद्धिका लागि निकटतामा काम गर्न जारी राख्ने दृढता व्यक्त गरे।

श्रोता समय बेला प्राण तीन बजी अघिल्लो क्रममा केही क्षण मनोरञ्जन गर्नेछौँ हिन्दी चलचित्रका गीतबाट। र पहिलो गीत लिएका छौँ प्यासा साउन्ड चलचित्रबाट लता मङ्गेशकरको स्वरमा, जसमा सङ्गीत रहेको छ लक्ष्मीकान्त प्यारालालको पनि शब्द सन्तोष आनन्दको।

दर्शकी स्वीकार्नु श्रोता एक दुजेकीले चलचित्रबाट लता मङ्गेशकर अनि एसपी बालसुब्रमण्यमको युगल स्वरमा सङ्गीत लक्ष्मीकान्त प्यारेलाल छ नि शब्द आनन्द बक्सीको हो।

श्रोताहरूको निम्ति अन्तिम गीत राखिरहेछौँ सरगम चलचित्रबाट लता मङ्गेशकरको स्वरमा, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको छ नि शब्द, आनन्द बक्सीको

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि पूर्वोत्तरको दुई दिवसीय भ्रमणमा हुनुहुन्छ। उहाँले आज गुवाहाटीमा एक उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। भोलि श्री चौहानले अरुणाचल प्रदेशको बाढ़ प्रभावित क्षेत्रहरूको हवाई र जमिनी सर्वेक्षण गर्नुहुनेछ। उहाँले प्रभावित किसानहरू अनि स्थानीयहरूसित भेट गरी राहत कार्यहरूको जानकारी लिनुहुनेछ। श्री चौहानले राज्य सरकारका मन्त्रीहरू अनि वरिष्ठ अधिकारीहरूका साथ बैठक गरी फसल नोक्सानी, किसानहरूलाई राहत, फसल बीमा अनि बारीबाट क्षतिग्रस्त सडकहरू तथा अन्य बुनियादी ढाँचाको पुनर्निर्माणमाथि चर्चा गर्नुहुनेछ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले पहाडी क्षेत्रबाट अनियन्त्रित पानीको बहावले धेमाजी जिल्लाको ग्रेटर जोनाई क्षेत्रमा गम्भीर बाढी आएको बताउनु भएको छ। यस प्राकृतिक प्रकोपले धेरै गाउँहरूमा व्यापक क्षति पुर्याएको छ र धेरै परिवारहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन्। उहाँले सङ्कटको यस घडीमा राज्य सरकार प्रभावित मानिसहरूको साथमा दृढतापूर्वक उभिएको बताउनुभयो। सरकार र जिल्ला प्रशासनले राहत, पुनर्स्थापना र आवश्यक सहयोग प्रदान गर्ने समन्वयमा काम गरिरहेको छ र धेरै आवश्यक कदमहरू चालिसकेको छ। मुख्यमन्त्रीले सबैको सहयोग, साहस र संवेदनशीलताले यो संकट चाँडै पार हुने विश्वास व्यक्त गर्नुभयो। मेघालयमा आजदेखि मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर अन्तर्गत घर घर गएर सत्यापन सुरु भएको छ। पूर्वी खासी हिल्सका उपायुक्त अभिलाष बरनवालले भन्नुभयो 1021 बुथ स्तरीय अधिकारी बीएलओले जिल्ला

का सबै 1021 मतदान केन्द्रहरूमा 29 जुलाईसम्म घर घर भ्रमण गर्नेछन् र 2025 को मतदाता सूचीमा नाम समावेश भएका मतदाताहरूलाई पहिले नै भरिएका स्वगणना प्रपत्र वितरण गर्नेछन्। प्रारम्भिक चरणमा कुनै दस्तावेज आवश्यक पर्दैन र मतदाताहरूले केवल स्वगणना प्रपत्र भरेर जमा गर्नुपर्नेछ। मिजोरमका राज्यपाल जनरल विजय कुमार सिंहले आज असम राइफल्सको 20 बटालियनलाई उनको विशिष्ट सेवा वीरता राष्ट्र तथा मिजोरमका जनताप्रतिको अटुट प्रतिबद्धताको सम्मानमा प्रतिष्ठित राज्यपाल युनिट प्रशस्ति पत्र प्रदान गर्नुभयो। लोकभवनको दरबार हलमा आयोजित अलङ्करण समारोहमा राज्यपालले मिजोरममा तैनातीको क्रममा असम राइफल्सको 20 बटालियनको अनुकरणीय प्रदर्शन र उत्कृष्ट योगदानको सराहना पनि गर्नुभयो। मिजोरमका मुख्यमन्त्री पी पू लाल दोहोमाले मिजोरम शान्ति सम्झौता दिवसको 40 वार्षिक उत्सवको अवसरमा राज्यले शान्ति र स्थिरतामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ र जनतासित शान्तिपूर्ण र सौहार्दपूर्ण राज्य निर्माणमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, राज्य अब देशको विकसित राज्यहरूमध्ये एक हो र पर्यटकहरूको लागि बढ्दो रूपमा लोकप्रिय गन्तव्य बन्दै गएको छ। राज्यपाल विजय कुमार सिंहले भयो, मिजोरमको शान्ति र स्थिरता राज्यको लागि गर्वको स्रोत मात्र नभएर देशको बाँकी भागको लागि एक मूल्यवान आदर्श पनि हो। भारतीय सेनाले अरुणाचल प्रदेशमा चीनको पिपल्स लिबरेशन आर्मीले हालै घुसपैठ गरी शिविर स्थापित गर्ने सम्बन्धित खबरहरूको खण्डन गरेको छ। सेनाले भनेको छ, यस्ता खबरहरू तथ्यहीन र निराधार हो। सरकारले जीएसटी अपिलीय न्यायाधिकरणमा अपिल गर्ने अन्तिम तिथि 31 जुलाईसम्म बढाएको छ। वित्त मन्त्रालय अनुसार गत वर्ष सेप्टेम्बरमा जारी गरिएको अधिसूचनामा अपिल दायर गर्ने अन्तिम तिथि यस वर्ष 30 जुन निर्धारित गरिएको थियो। विभिन्न सरकारवालाहरूले जीएसटी अपिलीय न्यायाधिकरणमा अपिल दायर गरिएको ठूलो संख्याको कारणले गर्दा प्राविधिक अवरोधहरू उल्लेख गरेका थिए। त्यसपछि सरकारले अन्तिम तिथि बढाएर 31 जुलाई निर्धारित गर्यो। सरकारले करदाताहरूलाई समयमै आफ्नो अपिल दर्ता गर्न र अन्तिम तिथि पर्खनु हुँदैन भनेर सल्लाह समेत दिएको छ। पुलिसले गुवाहाटी जिल्लाको दुधनोई क्षेत्रबाट 3 काठ तस्करलाई पक्राउ गरेको छ। पुलिसले आज गुवाहाटी जिल्लाको दुधनोईको असम मेघालय सीमा क्षेत्र सिल्कुमा गरिएको एक कार्यवाहीको क्रममा बोलेरो पिकअपबाट 90 काठका मुढा जफत गरेको जानकारी दिएको छ। यसका साथै समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा रगिलो प्रस्तुतिमा श्रोताहरूको निम्ति लिएर आएका छौँ गीत सङ्गीतको यो विशेष प्रस्तुति। सङ्गीतले मनलाई आनन्द, ऊर्जा र नयाँ उमङ्ग प्रदान गर्दछ। यही मधुर अनुभूतिलाई तपाईँहरूमाझ ल्याउने उद्देश्यका साथ हामी प्रस्तुत भएका छौँ यस कार्यक्रममा। तपाईँले प्रस्तुति रहेको छ किरण थापाको स्वरमा, सङ्गीत रहेको छ प्रणय थापाको, अनि प्रणय गुरुङको, शब्द रहेको छ एलबी थापाको।

श्रोता नै लोकगीत सुन्नुभयो। डाक्टर भानु गौतमको स्वरमा गीत सङ्गीतको अघिल्लो प्रस्तुति रहेको छ सलिना रामुदामको स्वरमा, जसमा सङ्गीत रहेको छ सूर्यमान मुखियाको निशब्द, एलबी थापाको

गीत सङ्गीतको अन्तिम यो प्रस्तुति रहेको छ श्रोता ललितालीको स्वरमा, सङ्गीत रहेको छ राहुल कालीकोठीको भने शब्द एलबी थापाकै।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज सरकारले देशभरि दुर्घटना सम्भावित ब्ल्याक स्पट एवं पहिरो जाने सम्भावित सडकहरूको पहिचान गरी सुधार कार्य सुरु गरेको बताउनु भएको छ। सरकारले जीएसटी अपिलीय न्यायाधिकरण अघि अपिल गर्ने अन्तिम मिति 31 जुलाईसम्म बढाइदिएको छ। युरो ब्याङ्कले ग्रिसदेखि भारतमा सीमापार धन हस्तान्तरणको लागि युपिआई सेवा सुरु गरेको छ। 2026 फिफा विश्वकपमा हिजो राति अनि आज बिहान भएको म्याचहरूपछि मोरक्को, ब्राजिल अनि प्याराग्वे राउन्ड अफ 16मा आफ्नो स्थान पक्का बनाएको छ। अनि मौसम विभागले छत्तिसगढ अनि उत्तर पूर्वी क्षेत्रका केही भागहरूमा आगामी 2-3 दिनको अवधि धेरै स्थानहरूमा चट्याङ हिर्काउने साथै गर्जनसाथ वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज सरकारले देशभरि दुर्घटना सम्भावित ब्ल्याक स्पट एवं पहिरो जाने सम्भावित सडकहरूको पहिचान गरी 50,000 करोड रुपियाँको लागतमा सुधार कार्य सुरु गरेको बताउनु भएको छ। नयाँ दिल्लीमा सडक सुरक्षामाथि आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री गडकरीले उचित साइनेज, लेन मार्किङ अनि अन्डरपास सहित अन्तर्राष्ट्रिय मानकहरू अनुसार सडक इन्जिनियरिङ सुनिश्चित गर्ने प्रयास पनि गरिँदैछ भनेर बताउनुभयो। उहाँले सडक सुरक्षालाई बढावा दिनमा जनताको अधिक भागीदारीको पनि आह्वान गर्नुभयो। श्री गडकरीले वाहन चालकहरूसित यातायात नियमहरूको पालन गर्ने, तीव्र गतिमा वाहन नचलाउने, हेलमेट तथा सिट बेल्ट लगाउने, लेन अनुशासन बनाइराख्ने अनि वाहन चलाउँदा मोबाइल फोनको उपयोग नगर्ने आग्रह गर्नुभएको छ। युरो ब्याङ्कले ग्रिसदेखि भारतमा सीमापार धन हस्तान्तरणको लागि युपिआई सेवा सुरु गरेको छ। यो पहल ब्याङ्क अनि नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडको रणनैतिक सहयोग

0: को भाग हो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले सोशियल मिडिया पोस्टमा भन्नुभयो कि युरो ब्याङ्कमा सेवाहरूको उद्घाटन भारतको डिजिटल भुक्तान पारिस्थितिकी तन्त्रको वैश्विक स्तरमा अझ एक महत्त्वपूर्ण माइलखुट्टी हो। उहाँले भन्नुभयो, ग्रिसमा युपिआई सुरु हुनदेखि ग्राहकले तुरन्त सुरक्षित अनि निर्बाध रूपले धन हस्तान्तरण गर्न सक्नेछन्। यसद्वारा लेनदेन लागत पारम्परिक हस्तान्तरण लागतको तुलनामा धेरै कम्ती भएको छ। सरकारले जीएसटी अपिलीय न्यायाधिकरण अघि अपिल गर्ने अन्तिम मिति 31 जुलाईसम्म बढाइदिएको छ। वित्त मन्त्रालय अनुसार गत वर्ष सेप्टेम्बरमा जारी अधिसूचनामा अपिल दर्ता गर्ने अन्तिम मिति यस वर्ष 30 जुन निर्धारित गरिएको थियो। विभिन्न हितधारकहरूले जीएसटी अपिलीय न्यायाधिकरणमा अपिल दर्ता गर्न भारी सङ्ख्याको कारण तकनिकी बाधा आएको बताएपछि सरकारले अन्तिम मिति बढाएर 31 जुलाई निर्धारित गरेको हो। सरकारले करदाताहरूलाई पनि समय रहँदै अपिल दर्ता गर्ने अनि अन्तिम मिति पर्खेर नबस्ने सल्लाह दिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले आज सरकारले देशमा स्वास्थ्य सेवा अवसंरचना तथा कुशल चिकित्सा मानव संसाधन दुवैलाई सुदृढ पार्नेमाथि समान रूपले जोड दिएको बताउनुभयो। नयाँ दिल्लीमा इन्स्टिट्युट अफ लिभर एन्ड विलियरी साइनेज आइएलबिएसको 10 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यसो भन्नुभएको हो। आइएलबिएस जस्ता संस्थानले देशको स्वास्थ्य सेवा सुदृढ बनाउनुमा अग्रणी भूमिका निभाइरहेको छ।
1: आईएलबीएस ने नहीं सिर्फ देश में बल्कि दुनिया में अपना नाम स्थापित किया है। ऐसे समय में 10th कॉन्वोकेशन हो रहा है ये सेलिब्रेट करने की। स्टूडेंट्स जिनको आज डिग्री मिल रही है उनके लिए भी ये सेलिब्रेशन का मौका है, पर उनके सेलिब्रेशन है उनकी सेक्रीफाइस, उनका डिसिप्लिन, उस सब के कारण आज वो इस मुकाम पर पहुंचे हैं कि उनको ये डिग्रियां हासिल हो रही हैं। इसलिए मैं उनको बहुत बहुत बधाई देता हूं।
0: इन्डियन ओयल कर्पोरेसन लिमिटेड आइओसिएलले सोसियल मिडियामा प्रसारित भइरहेको एक फर्जी नोटिसको खण्डन गरेको छ, जसमा दावी गरिएको थियो कि निजी पेट्रोलियम कम्पनीहरू विभिन्न तेल विपणन कम्पनीको लोगो भएको इथेनल मिश्रित पेट्रोल बेचिरहेको छ। सोसियल मिडिया पोस्टमा आइओसिएलले भनेको छ, यो दावी फर्जी हो अनि निगमले यस्ता कुनै नोटिस जारी गरेको छैन। ग्राहकहरूलाई यस्तो अपुष्ट सन्देशहरूमा भरोसा नगर्न अनि त्यसलाई प्रसारित नगर्न सल्लाह दिए। पश्चिम एसियामा तनाव कम गर्न चलिरहेको कूटनैतिक प्रयासहरूमा बाधा आइरहेको छ। दोहामा हुने आगामी चरणको वार्तालाई लिएर अमेरिका अनि इरानले विरोधाभासी बयान दिइरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा दोहामा नयाँ वार्ता आयोजित गरिने सङ्केतपछि अमेरिका इरान सम्बन्धको भविष्यलाई लिएर अनिश्चितता बढेको छ। तथापि इरानले यस दावीलाई दृढतापूर्वक अस्वीकार गर्दै भनेको छ, हाल अमेरिकासित कुनै प्रकारको बातचितको योजना छैन। इरानी अधिकारीहरूको भनाइअनुसार हाल उनीहरूको ध्यान 14 सूत्री सम्झौता ज्ञापनलाई लागू गर्नुमा छ, त्यसपछि मात्र व्यापक या अन्तिम सम्झौतामा चर्चा गर्ने विचार गरिनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। संयुक्त अरब अमिरातले लेबननमा जारी सङ्कटद्वारा प्रभावित मानिसहरूका लागि एउटा नयाँ मानवीय सहायता प्याकेजको घोषणा गरेको छ। यो सहायता राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहानको निर्देशहरू अन्तर्गत घोषित गरिएको हो। संयुक्त अरब अमिरात सहायता एजेन्सीको माध्यमबाट वितरित गरिने यस सहायतामा खाद्य सामग्री तथा आवश्यक राहत सामग्री सामेल छन्। एजेन्सीले लेबननको उच्च राहत परिषदसित समन्वय स्थापित गर्नेछ, जसद्वारा समयमा सहायता सुनिश्चित गर्न सकियोस् अनि तत्काल मानवीय आवश्यकताहरूलाई पूरा गर्नमा सहायता प्राप्त हुन सकोस्। झारखण्ड अनि कर्नाटक साथै महाराष्ट्रमा पनि आजदेखि मतदाता सूचीको विशेष गहन संशोधन SIR सुरु भएको छ। बुथ स्तरीय अधिकारी BLOहरूले घर घर गएर मतदाता रेकर्डलाई अपडेट गर्नका लागि सत्यापन अभियान सुरु गरेका छन्। एक महिनासम्म चल्ने यो अभियान 29 जुलाईसम्म जारी रहनेछ। BLOहरूले अघिबाटै भरिएका गणना प्रपत्र वितरित गर्नेछन्, मतदाताहरूको विवरणको सत्यापन गर्नेछन् अनि घरबाट जानकारी एकत्र गर्नेछन्। मतदाता सूचीको मस्यौदा 5 अगस्तको दिन प्रकाशित गरिनेछ, जसपछि दावी तथा आपत्तिहरूको प्रक्रिया सुरु हुनेछ। 2026 फिफा विश्वकपको पहिलो चरणको 32 म्याचहरूपछि अझ 3 टिमहरू टुर्नामेन्टबाट बाहिर भएका छन्। मोरक्को, ब्राजिल अनि प्याराग्वेले क्रमशः नेदरल्यान्ड, जापान अनि जर्मनीमाथि जित दर्ता गरी राउन्ड अफ 16मा आफ्नो स्थान पक्का

बनाएको छ। मौसम विभागले आगामी दुई दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्नाटक, कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। सिक्किम, असम, मेघालय, केरलम अनि उपहिमालय पश्चिम बंगालको माहेमा पनि आज यस्तै प्रकारको स्थिति रहने सम्भावना रहेको छ। विभाग अनुसार छत्तीसगढ अनि उत्तर पूर्वी क्षेत्रका केही भागहरूमा आगामी दुईदेखि तीन दिनको अवधि धेरै स्थानहरूमा चट्याङ हिर्काउन साथै गर्जनसाथ वर्षा हुने सम्भावना व्यक्त गरेको छ। मौसम विभागले तटीय कर्नाटक अनि दक्षिण आन्तरिक कर्नाटकमा भोलिसम्म केही स्थानहरूमा तीव्र गतिमा हावा चल्ने अनुमान पनि व्यक्त गरेको छ। विभाग अनुसार आगामी तीनदेखि चार दिनको अवधि उत्तर पश्चिम भारतमा अधिकतम तापमानमा चारदेखि पाँच डिग्री सेल्सियसको गिरावट आउने सम्भावना व्यक्त गरेको छ। यसैबीच मौसम विभागले आज दिल्ली, हरियाणा अनि चण्डीगढमा लू चल्ने पूर्वानुमान पनि गरेको छ। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज सरकारले देशभरि दुर्घटना सम्भावित ब्ल्याक स्पट एवं पहिरो जाने सम्भावित सडकहरूको पहिचान गरी सुधार कार्य सुरु गरेको बताउनु भएको छ। युरो ब्याङ्कले ग्रिसदेखि भारतमा सीमापार धन हस्तान्तरणको लागि युपिआई सेवा सुरु गरेको छ। सरकारले जीएसटी अपिलीय न्यायाधिकरण अनि अपिल गर्ने अन्तिम मिति 31 जुलाईसम्म बढाएको छ। 2026 फिफा विश्वकपमा हिजो राति अनि आज बिहान भएको म्याचहरूपछि मोरक्को, ब्राजिल अनि प्याराग्वेले राउन्ड अफ 16मा आफ्नो स्थान पक्का बनाएको छ। अनि मौसम विभागले छत्तीसगढ अनि उत्तर पूर्वी क्षेत्रका केही भागहरूमा आगामी दुईदेखि तीन दिनको अवधि धेरै स्थानहरूमा चट्याङ हिर्काउने साथै गर्जनसाथ वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा बेलुकी 6 बजे पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।